हामीले भर्खर सुन्यौं बच्चु कैलाशको आवाजमा टाढा टाढा जानु छ साथी. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा. कैलाश बहादुर बस्नेत, जसलाई हामीले बच्चु कैलाश भनेर चिन्छौँ, 30 जुलाई 1938 खोटाङमा जन्मिनु भएको थियो. उहाँ नेपाली सङ्गीतका गायक, सङ्गीतकार र गीतकारको रूपमा अत्यन्त सम्मानित व्यक्तित्व हुनुहुन्छ र उहाँका गीतहरूमा गहिरो काव्यात्मकता, नयाँ दृष्टिकोणबाट विषय प्रस्तुत गर्ने शैली र अद्वितीय टेनर आवाजलाई उहाँले नेपाली सङ्गीतमा अत्यन्त लोकप्रिय बनाउनु भयो. अबको पालो छ वाचन क्यानबेरा सेगमेन्टको. अस्ट्रेलिया भरि यो हप्ता किङ्स बर्थडे मनाइयो, लङ विकेन्ड थियो होइन. क्यानबेराको बजार, पार्क र परिवार मैत्री गतिविधिहरूमा विशेष भिडभाड देखिन्थ्यो. साथसाथै अब नेसनल ग्यालरीमा एमिली क्याम एक्जिबिसन चलिरहेको छ. अस्ट्रेलियाकी महान इन्डिजिनियस कलाकार एमिली क्यामको जीवन र कलालाई समर्पित ठुलो प्रदर्शनी चलिराखेकोले गर्दाखेरि आर्ट लभर्सहरूको लागि होइन, कला प्रेमीहरूको लागि यो हप्ता एकदमै प्रमुख आकर्षण रहेको हप्ता रहेको छ भने, क्यानबेरा थिएटरमा द पेजेन्ट प्रिन्स भन्ने नाटक 11-15 जुनसम्म हुँदैछ. त्यसैले यदि तपाईँहरू परिवार मैत्री नाटक हेर्न इच्छुक गर्नुहुन्छ भने स्कुल छुट्टी नजिकिँदै गर्दाखेरि परिवारको लागि यो उत्कृष्ट सो हुन सक्छ. साथसाथै लाइभ म्युजिक एन्ड गिग्स अराउन्ड टाउन भनेर द बेसमेन्ट बेल्कोनिनमा स्थानीय ब्यान्डहरूको रक ब्लुज रात भनेर भनिएको छ होइन. स्मिथ्स अल्टरनेटिभमा पोएट्री, ज्याज र इन्डी म्युजिक, युसी हबमा युथ फोकस्ड लाइभ गिग्सहरू, साथै स्थानीय कलाकारहरूलाई समर्थन गर्ने यो राम्रो मौका हुनेछ. त्यसै गरी किङ्स्टनको ओल्ड बस डिपो मार्केट आइतबार खुल्नेछ र किङ्स्टनमा हुने क्यानबेराको सबैभन्दा लोकप्रिय ह्यान्डमेड मार्केट, फुड, क्राफ्ट, ज्वेलरी, लोकल प्रोड्युस होइन सँग चाहिँ परिवारसँग घुम्न मिल्ने यो चाहिँ एउटा हाम्रो लागि एउटा के भन्छ अपर्च्युनिटी हुनेछ. त्यसै गरी टिडबिन बिल्लामा विन्टर एक्टिभिटिजहरू, नेचर रिजर्भमा चाहिँ गाइडेड वक, वाइल्ड लाइफ स्पटिङ र विन्टर थिम्ड फ्यामिली एक्टिभिटिजहरू चाहिँ भइरहेको छ. यदि तपाईँ एकदमै प्रकृति प्रेमी हुनुहुन्छ भने यो पनि एउटा राम्रो अवसर रहनेछ. त्यसै गरी फिल्म स्क्रिनिङ एट NFSA भनिएको छ होइन, 12-15 जुनमा चाहिँ नेसनल फिल्म एन्ड साउन्ड आर्काइभमा विशेष फिल्म प्रदर्शन हुन गइरहेको छ. क्लासिक अस्ट्रेलियन फिल्म्स र स्पेसल स्क्रिनिङ्सहरू विशेष गरी सिनेमा प्रेमीहरूको लागि चाहिँ साप्ताहिक आकर्षण हुन सक्छ यो. र साथसाथै लाइब्रेरीमा केही न केही कार्यक्रमहरू भइरहेका हुन्छन् लाइब्रेरीज ACTमा. बालबालिकाको लागि चाहिँ स्टोरी टाइम भनेर प्रत्येक महिनाको अन्तिम शनिबार बाइलिङ्गुअल स्टोरी टाइमहरू भइराखेको छ. गङ्गालिन लाइब्रेरीमा म्यान्डरिन, त्यसपछि वरन लाइब्रेरीमा चाहिँ नेपाली स्टोरी टाइमहरू भइराखेको छ. त्यसै गरी विन्टर सिजनमा चाहिँ विशेष गाइडेड टुर भनेर पार्लियामेन्ट हाउसमा इतिहास, कला र आर्किटेक्चर बुझ्न चाहने, आर्किटेक्चरहरू बुझ्न चाहने हुन्छ भने पार्लियामेन्टले चाहिँ विन्टर टुरहरू चलाइरहेको छ. अब नेपाली भोइस अफ क्यानबेरा 2XXFM 98.3 अबको पालो रहेको छ गीतको. अब फेरि सुनाऊ बच्चु कैलाशको आवाजमा, तिमीले त होइन तिम्रा आँखाहरूले.

0: तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा तपाईँको साथमा छु. हामीले भर्खर सुन्यौ तिमीले त होइन तिम्रा आँखाहरूले. अबको पालो रहेको छ इन स्टुडियो इन्टरभ्यूको. यो सेगमेन्टको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनु भएका नेपालीहरूको कथा अनुभव प्रेरणालाई उजागर गर्नु हो. क्यानबेरामा नेपाली भाषीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ र नेपाली भाषा हाम्रो समुदायको पहिचान, सम्बन्ध र आत्मीयताको आधार बनेको छ. त्यसैले नेप्लिज भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वको साथ प्रस्तुत गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको छ. आजको अन्तर्वार्तामा हामी विज्ञान अनुसन्धान र नवीकरणीय ऊर्जाको संसारमा पुनः प्रवेश गर्दैछौँ. हामीसँग हुनुहुन्छ अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रतिभाशाली अनुसन्धानकर्ता डाक्टर रविन बस्नेत. डाक्टर रविन बस्नेतले 2020 एएनयूबाट पीएचडी पुरा गर्नुभयो र अहिले त्यहाँको इन्जिनियरिङ तथा कम्प्युटर विज्ञान संकायमा पोस्ट डक्टरल फेलोको रूपमा महत्वपूर्ण अनुसन्धानमा संलग्न हुनुहुन्छ. यसअघि उहाँले जर्मनीमा अनुसन्धान सहायकको रूपमा काम गर्नुभएको एक्सपिरियन्स हामीसँग गत एपिसोडमा शेयर गरिसक्नु भएको छ. तसर्थ कार्यक्रम सुरु गरौँ. स्वागत छ रविनजी. अब अहिले तपाईँ एएनयूमा चाहिँ अलिकति तपाईँको रिसर्चको कुरा गर्दाखेरि अब अलिकति सोलर एनर्जीको त भन्नुभयो. सो बुझ्ने भाषामा भनिदिनु पर्यो भने अडियन्स अथवा म जस्तो टेक्निकल टर्म्सहरू धेरै नबुझ्नेलाई चाहिँ हजुरले अहिले जुन विषयमा अनुसन्धान गरिराख्नु भएको छ नि त्यो चाहिँ सामान्य भाषामा भन्नुपर्दाखेरि के विषयमा हो?
1: हजुर, मेरो अब सोलर भन्नाले भने तर सोलरको पनि धेरैहरू रिसर्च फिल्डहरू हुन्छ होइन. म चाहिँ एकदमै कमर्सियल जुन सोलर प्यानलहरू तपाईँले घरमा देख्नुहुन्छ नि म तिनीहरूकै त्यो चाहिँ सिलिकनबाट बनेको हुन्छ. त्यो त्यसैको लागि चाहिँ त्यसलाई कसरी अझ धेरै एफिसियन्ट बनाउन सकिन्छ र त्यसको कस्ट कसरी रिड्युस गर्न सकिन्छ भन्ने मानै मेरो लागेको छ. मेरो मोस्ट अफ द रिसर्च चाहिँ चाइनिज कोलाबरेटरहरूसँग हुन्छ किनभने सबै हाम्रो सोलरको म्यानुफ्याक्चरिङ मोर देन 90% चाहिँ चाइनामा हुन्छ. हामी रिसर्च यहाँ गरे पनि म्यानुफ्याक्चरिङ चाइनामा हुन्छ अनि त्यही भएर एकदम मेन स्ट्रिम प्रडक्ट सोलर प्यानललाई कसरी अब अझै धेरै पावर जेनेरेट गर्न सकिन्छ र अनि सस्तोमा किन्न पाइन्छ भन्ने छ. पर्सनल इन्ट्रेस्टको एरिया भनेको चाहिँ अब सोलर प्यानलहरू त्यो अब सधैँको भरि त लाग्दैन नि. नर्मली 15-20-25 वर्षपछि चाहिँ फेर्नु पर्ने हुन्छ अनि त्यसपछि चाहिँ त्यसलाई के गर्ने त भन्ने चाहिँ अलि हेर्दैछु म. त्यसलाई रिसाइकल गर्ने हो कि त्यसलाई सेकेन्ड ह्यान्डमा बनाउन सकिन्छ कि अनि कम्युनिटीहरूले हुन्छ नि मान्छेहरूले कसरी त्यसलाई पर्सिभ गर्छ. सेकेन्ड ह्यान्ड भन्ने बित्तिकै हामी जे पनि सस्तो के अरे नराम्रो होला लो क्वालिटीको होला भन्ने हामी सबैलाई लाग्छ नि होइन. सेकेन्ड ह्यान्ड गाडीकै कुरा गर्छौँ, सेकेन्ड ह्यान्ड फोनकै कुरा गर्छौँ, सेकेन्ड ह्यान्ड टिभीकै कुरा गर्छौँ नि त्यो जहिले. अनि त्यो सोलर प्यानलमा चाहिँ मैले त्यसमा अलिकति टेक्निकल रिसर्च मात्रै होइन कि अब त्यसलाई हामीले कानुन हुन्छ नि कानुन कस्तो छ अस्ट्रेलियाको कानुन त्यसले कसरी कन्सिडर गर्छ सेकेन्ड ह्यान्ड आइटमहरूलाई अनि इन्भाइरोमेन्टल एस्पेक्ट कस्तो हुन्छ होइन. अब ल्यान्डफिलमा फाल्न हुन्छ कि हुँदैन, फाल्यो भने के हुन्छ, कसरी फाल्ने फाल्यो भने पनि भनेर त्यो खालि अब अलिकति कम्युनिटी बेस्ड रिसर्च छ यो चाहिँ. अलि टेक्निकल जुन मेन स्ट्रिम भन्दा म चाहिँ कम्युनिटीहरूसँग संवाद गर्न खोजिरहेको हुन्छु. जस्तै कम्युनिटी भन्दाखेरि धेरै जसो यो लोकल गभर्मेन्ट काउन्सिलरहरूसँग नभए पनि अनि यो इन्स्टलरहरूसँग अनि घरधनीहरू जुन रुफटप सिस्टममा भएका घरधनीहरूसँग उनीहरूको राय सल्लाह सुझावहरू बटुल्ने काम गरिरहेको छु.
0: भनेपछि यहाँको रिसर्च चाहिँ अब ठ्याक्क डेस्कमा बसेर एनालिसिस भन्दा पनि अलिकति होलिस्टिक कुराहरू हेर्ने भयो होइन. मान्छेसँग डिरेक्ट टच, कम्युनिटीसँग डिरेक्ट टचमा बसेर गर्ने खालको भयो. अब अलिकति हजुरले त्यो भनिराख्दाखेरि होइन हजुरको रिसर्चले अब अस्ट्रेलियामा त भनौँ न यो नवीकरण ऊर्जाको माग त बढिरहेको छ नि त. अनि अब तपाईँको रिसर्चले चाहिँ यहाँको एनर्जी फ्युचरमा कसरी उपयोगी हुन सक्छ, यहाँको रिसर्चले के चाहिँ कन्ट्रिब्युट गर्छ त?
1: हजुर, त्यो चाहिँ हामी एकदमै राम्रो प्रश्न गर्नुभयो. यो चाहिँ हाम्रो म मात्रै भन्दा पनि यो जम्मै यो हामी सोलरमा लागेको मान्छेहरूको नै मेन उद्देश्य नै त्यही नै हो कि कसरी हामीले गरेको रिसर्चले कसरी अस्ट्रेलिया अनि त्यसभन्दा पनि ग्लोबल स्केलमा कसरी चाहिँ फाइदा हुन्छ भन्ने कुरा नै हो. किनभने अब हाम्रो मेन उद्देश्य भनेको फसिल फ्युल जुन यो पेट्रोल डिजलहरूको कन्जम्सन चाहिँ अलिक घटाउनु पर्छ किनभने हामीलाई ग्लोबल स्केलको रिस्कहरू जस्तै क्लाइमेट चेन्जहरू हामीले इम्प्याक्ट गर्छ भन्ने हो. त्यो चाहिँ एकदम बिगर स्केलमा. तर हाम्रो कामले चाहिँ के हो भने अघि नै भने जस्तो जति एफिसियन्ट बनायो, जति सस्तो बनायो मान्छेहरूले त्यति नै खिन्छ भन्ने हो होइन. त्यो त एकदम सामान्य रुल अफ कमोडिटी नै हो. अनि अब त्यो हामीले गरेको रिसर्चले गर्दाखेरि नै तपाईँहरूले अब एज अ म हामी भन्नाले म मात्रै होइन कि यो फिल्डमा लागेको सबैले गर्दाखेरि नै तपाईँ 10 वर्षको रेकर्ड हेर्नुभयो भने प्राइस अफ सोलर प्यानल चाहिँ एकदमै 10 वा 20 गुणा नै प्राइस घटेको छ के त्यसमा चाहिँ रिसर्चरहरुको ठूलो योगदान छ हामीले डेभलप गरेको मेथडहरुले डेभलप गरेको प्रोसेसहरुले चाहिँ कसरी त्यो चाहिँ त्यो लो कस्ट बनाउन सकियो भन्ने नै ठूलो उपलब्धि हो अनि त्यही भएर अब हामीले अनि त्यही भएर पनि यो सोलरको कन्जम्पसन पनि एकदमै हाई बढेको छ अस्ट्रेलिया चाहिँ अब पर क्यापिटा जनसंख्याको लागि जनसंख्याले भाग गर्ने हो भने संसारको टप 2 मा पर्छ के त्यति धेरै सोलर प्यानल हामी खपत गर्छौं अस्ट्रेलियामा पिटाको हिसाबले चाहिँ हामी टप 2 मा छौं अब हामी त सानो पपुलेसन भएर टोटल भोल्युममा चाहिँ त्यति धेरै छैनौं तर पर क्यापिटामा गरे भने चाहिँ हामी एकदमै धेरै
0: के एकदम इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो अब म त्यति धेरै यो विषयमा ज्ञान राख्ने मान्छे होइन हैन तर मलाई एउटा अर्को क्वेशन के आयो भने तपाईसँग कुरा गर्दा गर्दै जस्तो नेपालमा पनि त अब यो रिन्युएबल एनर्जीको त ठूलो सम्भावना छ नि त हैन कति कन्भर्सेसन पनि स्टार्ट भएको छ अब तपाईको दृष्टिमा चाहिँ नेपालले कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिनुपर्छ होला भने यो रिन्युएबल एनर्जी अथवा सोलर एनर्जी युज गर्नेमा
1: एकदमै नेपालको लागि त झन् यो अति नै सेन्सिटिभ कुरा हो किनभने अनफोर्चुनेटली हामी हाम्रो जियोग्राफी नै त्यस्तो छ हामी यो ग्लोबल क्लाइमेट चेन्जहरू त्यसको सबैभन्दा प्रत्यक्ष इम्प्याक्ट हुने मान्छेमा चाहिँ हामी पर्छौँ किनभने हाम्रो हिमाल पानी पग्लिने हिमालको हिउँ पग्लिने अनि यो एकदमै क्लाइमेट चेन्ज प्याटर्न एकदमै हाम्रो देशको लागि चाहिँ यो एकदमै ठुलो कुरा हो अनि त्यही माथि हामी त हामीसँग फसिल फ्युल यो डिजल पेट्रोल सबै इम्पोर्ट गर्नुपर्छ हामीसँग केही छैन होइन अहिलेको लागि त्यही भएर अब अहिले रिन्युएबल इनर्जी वा नवीकरणीय ऊर्जा चाहिँ अब नेपालमा भन्यो भने हाइड्रो पावरलाई चाहिँ हामी त्यसलाई कन्सिडर गर्छौँ विच मेक सेन्स पनि किनभने हाम्रो हाइड्रो पावर पोटेन्सियल एकदमै धेरै छ त्यही भएर हाम्रो इलेक्ट्रिसिटी मिक्स चाहिँ अब सबैभन्दा धेरै हाइड्रोबाटै कन्ट्रिब्युट गरेको छ तर त्यो पनि अलि साइन्टिफिक होइन वा सस्टेनेबल होइन भन्ने मेरो तर्क छ किनभने इलेक्ट्रिसिटी भनेको जहिले पनि मिक्स गर्नुपर्छ डिफ्रेन्ट रिसोर्सेसहरू किनभने एउटामा मात्रै डिपेन्डेन्ट भयो भने ट्रबल आउन सक्छ जस्तै हाइड्रो पावर पनि तपाईँमा अब त सुक्खा आयाममा होइन अब त्यसमा पानी हुँदैन त्यही भएर जेनेरेट गर्दैन अनि त्यही भएर हामीलाई फेरि सर्टेज हुन्छ अनि वर्षा आयाममा धेरै हुन्छ अनि त्यो फेरि अब बाढी ल्यान्डस्लाइडहरूले एफेक्ट गर्यो भने कहिलेकाहीँ ठुलो धनधनको क्षति पनि गर्न सक्छ त्यही भएर यो हामी नेपालमा पनि अब अरू खाले छ जस्तै अब हाइड्रोसँग मिक्स गरेर सोलर पनि गराउनु पर्यो होइन किनभने सोलर हाम्रो तराई बेल्टमा सोलर रिसोर्सेस एकदम हाई नै छ त्यो अब डिसेन्ट्रलाइज छ नि त हामी गाउँ गाउँ छ कति चाहिँ गाउँमा एउटा थोरै सानो गाउँको लागि सबै ट्रान्समिसन लाइन लिएर जान पनि सक्दैनौँ त्यहाँ सोलर प्यानल राखिदियो भने त्यसको पनि सुविधा हुन्छ होइन त्यही भएर सोलर एक तर सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भने चाहिँ अहिले अहिले जुन इन्डियामा चाहिँ सोलर म्यानुफ्याक्चरिङ एकदमै बढ्यो किनभने इन्डियन गभर्मेन्टले यति धेरै हेभिली प्रमोट गरेको छ कि उनीहरूसँग अहिले सोलर म्यानुफ्याक्चरिङ क्यापेसिटी अति नै बढेको छ त्यसको चाहिँ हामीले अलिकति सदुपयोग वा उपयोग गर्न सक्यौँ भने चाहिँ हाम्रो इनर्जी खपतमा चाहिँ साह्रै हेल्प
0: भनेपछि एउटै सोर्समा चाहिँ रिलाइ गर्नु राम्रो होइन होइन त
1: एकदमै एकदमै होइन अब कुनै कुनै देशहरू छन् अब जस्तै अब युरोपतिरहरू कुनै अब हाइड्रो नर्वे छ एउटा हाइड्रोमा एकदमै नेपाल जस्तै उनीहरूको इनर्जी मिक्स पनि हाइड्रो चाहिँ एकदमै धेरै नै कन्ट्रिब्युसन गरेको छ तर अरूहरूमा जस्तै अब न्युक्लियर भयो भने पनि न्युक्लियर कोल रिन्युएबल इनर्जी मिक्स गर्यो भने किनभने सबै इनर्जी सोर्सकै आफ्नो फाइदा र बेफाइदा हुन्छ कि कुनै पनि इनर्जी सोर्स फाइदै फाइदाको हुँदैन त्यही भएर हामीले मिक्स एन्ड म्याच गर्यो भने चाहिँ त्यसको बेस्ट युटिलाइजेसन हुन्छ भन्ने चाहिँ मलाई लाग्छ
0: हामी इन्टरभ्यूको अन्तिम अन्तिमतिर लगभग आएको छौँ होइन मेरो केही प्रश्न अझै पनि छ अब नेपाली भाषा र पहिचानले तपाईँको यहाँसम्मको यात्रा होइन भनौँ न पुल्चोक क्याम्पसदेखि एएनयूसम्मको यात्रामा चाहिँ कस्तो भूमिका खेलेको छ रविनजी
1: बानी बेहोरा पनि आफ्नो कल्चरले नै मोडिफाई गरिरहेको हुन्छ नि होइन हामीलाई सेभ गरिरहेको हुन्छ आफ्नो काममा लगाव लगाएर हुन्छ नि एकदमै गरिरहने मेहनत गर्ने भन्ने त हामी एकदम नेपाली त वेल चाहिँ हो नि होइन वेल नै छौँ हामी दुःख गर्छौँ दुःखलाई पनि यताउता हुन्छ नि छलछाम गर्दैनौँ हामी आफ्नो लगाव एकदमै लगाव गरेर गर्छौँ मेरो जर्नीमा चाहिँ एज अ नेपालीले चाहिँ धेरै नै सेभ गरेको छ अब तर एज अ नेपाली हुनुमा चाहिँ धेरै प्राउड लाग्छ किनभने हामी
0: भनौँ न हामी डिफ्रेन्ट ठाउँमा मान्छेहरू भेट्दाखेरि ओहो नेपाली हो कस्तो हार्डवर्किङ हुन्छ है भनेर त्यो एउटा कमेन्ट चाहिँ क्विक कमेन्ट चाहिँ मान्छेको त्यो अब्जर्भेसन कमेन्ट होइन त्यो चाहिँ आई थिङ्क नो म्याटर वाट विच सेक्टर त्यो चाहिँ मान्छेले कमेन्ट दिन्छ जस्तो लाग्छ हजुरको आगामी जर्नीलाई एकदम अल द बेस्ट होइन हाम्रो कामना छ
1: थ्याङ्क यू प्रतिष्ठाजी सर्वप्रथम त अगेन फेरि म तपाईँलाई चाहिँ प्रोग्रामको लागि चाहिँ अझै शुभकामना दिन्छु अनि यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जस्तो लाग्छ किनभने हामी नेपालीहरू अघि नै पनि कुरा गऱ्यौँ एटलिस्ट क्यानबरामा हामीसँग धेरै त्यस्तो कम्युनिटी मेम्बरहरू हुनुहुन्छ जो चाहिँ आफ्नो फिल्डमा धेरै राम्रो गरिसक्नु भएको छ उहाँहरूलाई प्लेटफर्म दिएर अनि कथा सेयर गरेर इन्सपिरेसन चाहिँ लिन सकिन्छ त्यो चाहिँ एकदमै राम्रो कुरा हो जस्ट इन केस कोही अब सुनेर अब आफ्नो एकाडेमिक करियर चाहिँ अलिकति डेभलप गर्न मन छ छ अनि इन्जिनियरिङ ब्याकग्राउन्डमा के छ भनेर बुझ्न वा सल्लाह गर्न मन छ भने चाहिँ मलाई अब एकदमै विदाउट हेजिटेसन मलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ। म
0: यस्तो राम्रो कन्ट्याक्ट पर्सन, यस्तो राम्रो गाइड गर्ने मान्छे त बिरलै भेटिन्छ होइन। सो आजको कार्यक्रममा आफ्नो अनुभव विचारहरू हामीसँग बाँड्नु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद रविनजी।
1: मेरो तर्फबाट मुनिभरी धन्यवाद मलाई यो अपर्च्युनिटी दिनुभएकोमा, यो एकदमै राम्रो प्लेटफर्म हो, धेरै धेरै धन्यवाद।
0: तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा। अब पालो रहेको छ अर्को सुमधुर गीतको, अबको पालो बच्चु कैलाशको आवाजमा, कल्पनाको गगन।

0: सुन्दर गीतको साथमा हाम्रो माहौल अझै रमाइलो बन्यो. आज हामी सुन्दैछौँ बच्चु कैलाशको गीतहरू. बच्चु कैलाशले सङ्गीतको यात्रा 5 वर्षको उमेरदेखि सुरु गर्नुभएको थियो. उहाँको जीवन सहज पक्कै थिएन. सानै उमेरमा आमा गुमाउनु भएको थियो. तर उहाँले सङ्गीत प्रतिको माया मार्फत नेपाली सङ्गीत क्षेत्रमा निकै उल्लेखनीय योगदान पुर्याउनु भएको छ. अब कार्यक्रमलाई अगाडि बढाउँदै हेरौँ नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा. वीरगंजका मेयर रमेश मान सिंह सहित 7 जना माथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ. महानगरको जग्गा कागजात सम्बन्धी अनियमितता आरोपित मुद्दा अहिले देशभर चर्चामा छ. त्यसै गरी ताप्लेजुङ पाँचथर क्षेत्रमा अविरल वर्षा पछि आएको बाढीले लिम्बुनी पुल बगाउँदा यातायात पूर्ण रूपमा ठप्प छ. स्थानीय बासिन्दा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् र जोखिमयुक्त क्षेत्रका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ. वीर अस्पतालले 1 महिनासम्म मस्तिष्क ट्युमरको निशुल्क शल्यक्रिया घोषणा गरेको छ, जसले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई ठूलो राहत दिने अपेक्षा गरेको छ. नेपाल भारत बीच QR आधारित भुक्तानी प्रणाली पनि सुरु भएको छ. त्यसपछि दुवै देशका नागरिकले साना भुक्तानी सहज रूपमा गर्न सक्ने भएका छन्. विशेष गरी सीमा क्षेत्रमा व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने अनुमान छ. नेपाल टेलिकमका MD सहित 18 जनामा 33 करोड क्षतिपूर्ति दावी गर्दै अख्तियारले अर्को ठूलो भ्रष्टाचार मुद्दा दायर गरेको छ. बिलिङ सिस्टम मर्मत सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप छ. सीमा विवाद बारे पछिल्लो राजनीतिक बहस पनि निकै चर्किएको छ. परराष्ट्र मन्त्री खनालले नेपालले बेलायतको मध्यस्थता खोजेको भन्ने समाचारहरू भ्रमपूर्ण भएको स्पष्टीकरण दिएका छन्। उनका अनुसार कालापानी लिपुलेख र लिम्पियाधुरा क्षेत्र बारे नेपाल भारत बीचको संवाद नै समाधानको मुख्य माध्यम हो भनेका छन्। भने नेपालले ऐतिहासिक नक्सा सन्धि कागजात र तथ्य प्रमाणका आधारमा आफ्नो दावी कायम राख्ने अडान दोहोर्याएको छ। यस विषयमा संसद कूटनीतिक वृत्त र नागरिक समाज बीच पनि निरन्तर छलफल भइरहेको छ। लुम्बिनी प्रदेशमा 5 नयाँ मन्त्रीले शपथ लिँदै प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अघि बढेको छ। त्यसै गरी अब खेलकुदतर्फ हेर्ने हो भने नेपालले हङकङलाई हराउँदै एसियन गेम क्वालिफायरको उपाधि जितेको छ। विशेष गरी युवा खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको छ। यसैबीच घरेलु क्रिकेट संरचना सुधार आगामी टुर्नामेन्ट तयारी र राष्ट्रिय टिमको प्रशिक्षण तालिका बारे पनि क्रिकेट संघले चाँडै नयाँ योजना सार्वजनिक गर्ने अपेक्षा गरेको छ। यी थिए नेपालका प्रमुख समाचारहरू. प्लिज भोइस अफ क्यानबेरा सुन्नुहोस्। म तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइरहनेछु। तपाईँ सुन्दै हुनुहुन्छ प्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 90.3 म प्रतिष्ठा. आज प्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम प्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय बिहिबार साँझ 8 बजे 98.3 XXXFM
1: A community event coming up? As your local community radio, we want to help you spread the word. Submit your event details directly to the 2XX website at 2XXFM.org.au. If you've got it happening, we've got you covered. 2XX, people powered radio.